0: ये गर्छौ है जबर पनाइला भाइ बहिनी मन
1: आमके लाड एन्थी खोर्ते रोत आमके फोन मन एन्थी खोर्ते रोत ताङके मनके गाल आफ्रा गीत मुनाम सुनाइ
0: देबु
1: हाले गालुनी भाइ बहिनी मन जुवार जुवार
0: जुवार भाइ बहिनी मन गालुनी